0: सुन्दै हुनुहुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्।

0: मुख्य समाचार। सरकारले आज लोकसभामा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरेको छ। संसदको दुवै सदनको कार्यवाही विपक्षको हंगामाको कारण बाधित। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, यस महत्वपूर्ण विधेयकमा चर्चा रोक्नु विद्यार्थी र देशलाई गलत सन्देश जानेछ। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य लगभग 6% घटेको छ। मौसम विभागले बंगालको खाड़ीमा बनेको हावाको गहिरो दबावको कारणले गर्दा ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। भारतकी ईशा सिंहले चीनमा आयोजित आईएसएसएफ विश्वकपमा महिलाहरूको 25 मिटर पिस्तल स्पर्धामा स्वर्ण पदक जितेकी छिन्। मनु भाकरले काँस्य पदक हासिल गरिन् र 22औं राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनशीप 2026 आज नयाँ दिल्लीमा शुभारम्भ भयो। अब समाचार विस्तारमा। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि सदनको कार्यवाही पुनः शुरू हुँदा कार्मिक, लोक शिकायत तथा पेन्सन राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक सदनमा प्रस्तुत गर्नुभयो।
1: मैं लोक परीक्षा अनुचित साधन निवारण विधेयक 2024 में संशोधन करने के लिए लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 प्रस्तुत करने का प्रस्ताव रखता हूँ।
0: यो विधेयकले लोक परीक्षा अनुचित साधन निवारण अधिनियम 2026 संशोधनको प्रावधान गर्दछ। विधेयक प्रस्तुत गर्ने क्रममा विपक्षी सदस्यहरूले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। उहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाको लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कार्यवाही दिउँसो 2 बजेसम्मका लागि स्थगित गरियो। यसअघि आज बिहान लोकसभाको कार्यवाही शुरू हुँदा अध्यक्ष ओम बिरलाले 23औं राष्ट्रमण्डल खेलहरूमा पदक जितेकोमा भारतीय भारोत्तोलकहरू मीराबाई चानु, चानबम ऋषिकान्त सिंह, राजा मथु पाण्डी र प्यारा पावर लिफ्टर झण्डु कुमारलाई बधाई दिनुभयो। प्रश्नकाल शुरू हुने बित्तिकै विपक्षी सदस्यहरूले विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाए। लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकालको बेला अन्य विषय उठाउन नसकिने बताउनुभयो। उहाँले सदस्यहरूसित सदनको कार्यवाही सुचारू रूपमा सञ्चालन गर्न र यसको गरिमा कायम राख्न अपील गर्नुभयो।
2: मैं कुछ दिनों से माननीय सदस्यों के विहार आचरण को देख रहा हूं, ये सदन की मर्यादाओं के आचरण के अनुरूप नहीं है। मैं फिर आपसे आग्रह कर रहा हूं, ऐसे माननीय सदस्यों के खिलाफ मुझे कार्रवाई करनी पड़ेगी जो सदन की मर्यादाओं परंपराओं को समाप्त करने का प्रयास कर रहे हैं। ये सदन है, सदन की मर्यादा बनाना रखना आपकी जिम्मेदारी है।
0: लोकसभाको कार्यवाही साँझ 5 बजेसम्मका लागि स्थगित गरिएको छ। राज्यसभामा पनि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाहीको मुद्दा उठाइएको थियो। दिउँसो 12 बजे कार्यवाही पुनः शुरू हुँदा विपक्षले फेरि हंगामा मचाएपछि सभापति सीपी राधाकृष्णनले सदन दिउँसो 2 बजेसम्मका लागि स्थगित गर्नुभयो। यसअघि राज्यसभाको कार्यवाही शुरू हुँदा आवश्यक कागजातहरू र रसायन तथा उर्वरक सम्बन्धी संसदीय स्थायी समितिको रिपोर्ट सदनमा प्रस्तुत गरियो। यसपछि विपक्षी नेता मल्लिकार्जुन खड्गेले नियम 267 अन्तर्गत विद्यार्थीहरूको विरोध प्रदर्शनको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथिको चर्चाको माग गर्नुभयो। राज्यसभाको कार्यवाही दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले लोक परीक्षा विधेयकमाथिको छलफलमा बाधा पुर्याएकोमा विपक्ष सदस्यहरूको आलोचना गर्नुभएको छ। उहाँले विधेयकले पेपर लिकमा संलग्नलाई कडा र समयबद्ध सजायको व्यवस्था गरेको बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, यो महत्वपूर्ण विधेयकमाथि छलफल रोक्दा विद्यार्थी र देशमा गलत सन्देश जानेछ।
3: कांग्रेस पार्टी और कुछ दल है, उनको कहना चाहता हूं, विषय को भटकने मत दीजिए। इस वक्त स्टूडेंट का इंटरेस्ट, देश में जो एग्जामिनेशन होने का जो प्रक्रिया आज तक हमने देखा है, उसको मजबूती से जो रिफॉर्म्स लाया है, इस पे चर्चा होना ये

0: सबसे प्राथमिकता होना चाहिए इस वक्त।
1: सर्वोच्च न्यायालयले परीक्षा पेपर लिक मुद्दामा विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि पुलिस बलको अत्यधिक प्रयोगको आरोपसित सम्बन्धित कैयन याचिकाहरूबारे भोलि सुनवाई गर्न सहमति व्यक्त गरेको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति जयमाल्य बाग्ची र वी मोहन्नाको पीठले विरोध प्रदर्शनका क्रममा घाइते भएका पुलिस कर्मीका परिवारको याचिकाको सुनवाई गर्ने निर्णय पनि गरेको छ। यसैबीच मुख्य न्यायाधीश सूर्यकान्तले शान्तिपूर्ण र कानून सम्मत विरोध संवैधानिक अधिकार भएको बताउनुभयो। केन्द्र सरकारको तर्फबाट महाअधिवक्ता तुषार मेहताले अदालतको कार्यवाहीमा सहयोग गर्ने बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य झण्डै 6% घटेको छ। दिनको कारोबारमा ब्रेन्ट क्रूड 6.1% घटेर 90.87 सेन्ट प्रति ब्यारलमा झरेको छ। ताजा जानकारी अनुसार वेस्ट टेक्सास इन्टरमिडिएट क्रूड 5.8% घटेर $84 र 14 सेन्ट प्रति ब्यारलमा कारोबार भइरहेको छ। इरानले अमेरिकाले आफ्नो सैन्य कार्यवाही स्थगित गर्यो भने अझ हमला गर्ने नगर्ने संकेत दिएको छ। त्यसपछि मूल्यमा गिरावट आएको हो। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको आज पुण्यतिथिमा कृतज्ञ राष्ट्रले उहाँलाई श्रद्धाञ्जली अर्पित गरिरहेको छ। डाक्टर अब्दुल कलामले भारतको अन्तरिक्ष र मिसाइल विकास कार्यक्रममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। भारतका मिसाइल म्यान भनेर चिनिने डाक्टर अब्दुल कलामको निधन 2015 आजको दिन भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारको लागि एक उच्चस्तरीय टास्क फोर्स गठन गर्ने घोषणा गर्नुभएको छ, जसको नेतृत्व प्रख्यात प्रौद्योगिकी विशेषज्ञ नन्दन निलेकनीले गर्नुहुनेछ। एक भिडियो सन्देशमा उहाँले टास्क फोर्सले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्ने र यसको रिपोर्टका आधारमा आगामी परीक्षाको विश्वसनीयता सुनिश्चित गर्न यथाशीघ्र कदम चाल्ने बताउनु भएको छ। मौसम विभागले बंगालको खाडीमा बनेको हावाको गहिरो दबावको कारणले गर्दा भोलिसम्म ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालको गांगीय क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आज ओडिसाका केही भागहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। साथै दिल्ली, हरियाणा, पंजाब, हिमाचल प्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश, चण्डीगढ र विदर्भमा पनि भारी वर्षा हुन सक्नेछ। चीनको हाङचोमा आज भएको आईएसएसएफ विश्वकपमा महिला 25 मिटर पिस्तोल स्पर्धामा भारतकी ईशा सिंहले स्वर्ण पदक जितेकी छिन्। ओलम्पिक पदक विजेता मनु भाकरले काश्य पदक जित्दै भारतको लागि दोहोरो जित हासिल गरिन्। 22औं राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनशिप 2026 आज नयाँ दिल्लीमा शुभारम्भ भयो। उद्घाटन समारोहमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले राष्ट्रमण्डल टेबल टेनिस च्याम्पियनशिपले सहभागी देशहरूबीचको सम्बन्धलाई बलियो बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, खेलहरूमा मानिसहरूलाई एकजुट गर्न र आपसी समझदारीलाई बढावा दिने अनौठो शक्ति हुन्छ। इङ्ल्याण्ड, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, मलेसिया, सिङ्गापुर, स्कटल्याण्ड, वेल्स, नाइजेरिया, केन्या, जमैका र त्रिनिदाद तथा टोब्यागो सहित प्रतियोगितामा कैयन देशका खेलाड़ीहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ। 7 दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न श्रेणीमा प्रतिस्पर्धा हुनेछन्। फाइनल अर्को महिनाको 2 तारिकमा हुनेछ। यो समाचार युट्युबमा @AIRKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सरकारले आज लोकसभामा लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरेको छ। संसदको दुवै सदनको कार्यवाही विपक्षको हंगामाको कारण बाधित। संसदीय मामिला मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, यस महत्वपूर्ण विधेयकमा चर्चा रोक्नु विद्यार्थी र देशलाई गलत सन्देश जानेछ। अमेरिका र इरानले सप्ताहन्तमा सैन्य हमला रोकेपछि आज विश्वव्यापी कच्चा तेलको मूल्य लगभग 6% घटेको छ। मौसम विभागले बंगालको खाडीमा बनेको हावाको गहिरो दबावको कारणले गर्दा ओडिसा, छत्तीसगढ़, पश्चिम बंगालमा भारी वर्षा हुने पूर्वानुमान। एसएफ विश्वकपमा महिलाहरूको 25 मिटर पिस्तल स्पर्धामा स्वर्ण पदक जितेकी छिन्। मनु भाकरले काँस्य पदक हासिल गरिन् र 22 औं राष्ट्रमण्डल

0: प्रसारण सेवाबाट बोलिरहेका छौं।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय कारगिल विजय दिवसमा प्रधानमन्त्रीले राष्ट्रका वीर सपूतहरूलाई सम्झनुभयो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणीमा अत्याधिक लोकप्रिय आकाशवाणी कार्यक्रम मन की बात मार्फत भारतका जनतालाई सम्बोधन गर्नुभयो। मन की बातको 136 एपिसोडमा प्रधानमन्त्रीले देश र सहनागरिकहरूको सफलताका कथाहरू साझा गर्नुभयो। आकाशवाणीमा आफ्नो मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, 26 जुलाईलाई कारगिल विजय दिवसको रूपमा सम्झन क्यालेण्डरको आवश्यकता छैन। श्री मोदीले भारत माताको रक्षा गर्न सबै कुरा बलिदान गर्ने शहीदहरू र सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले सबैलाई शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न र सुरक्षित सक्षम र आत्मनिर्भर भारत निर्माण गर्ने आफ्नो संकल्पलाई बलियो बनाउन आग्रह गर्नुभयो। प्रधानमन्त्रीले 14 जुलाईमा दिल्लीको राष्ट्रिय युद्ध स्मारकबाट शुरू भएको विशेष स्वर्य विजय यात्राको पनि उल्लेख गर्नुभयो। यो मोटरसाइकल र्याली द्रासको कारगिल युद्ध स्मारकमा पुग्नेछ। यसको सन्देश एक सवारी एक राष्ट्र एक सलाम हो। श्री मोदीले भन्नुभयो, भारतले आफ्नो प्राविधिक क्षमताहरूलाई निरन्तर बलियो बनाउँदैछ। उहाँले हालै भारतीय नौसेनामा युद्धपोत आईएनएस महेन्द्रगिरीको समावेशको उल्लेख गर्नुभयो। यसमा प्रयोग हुने 75% भन्दा बढी सामग्री स्वदेशी छ। उहाँले यसलाई आत्मनिर्भर भारतको बढ्दो शक्तिको प्रतीकको रूपमा वर्णन गर्नुभयो। उहाँले यो पनि उल्लेख गर्नुभयो, डीआरडीओले केही दिन अघि पिनाक लामो दूरीको निर्देशित रकेट र कुसा मिजाइल्सको सफलतापूर्वक परीक्षण गरेको थियो। श्री मोदीले भारतीय वैज्ञानिक र इन्जिनियरहरूको सामूहिक दृढ संकल्पको प्रशंसा गर्नुभयो। उहाँले यस महिनाको शुरूमा इण्डोनेसियाको भ्रमणको क्रममा ब्रह्मोस र अस्त्र मिजाइल्सहरूमा प्रमुख सम्झौतामा हस्ताक्षर गरेपछि भारतको रक्षा उपकरण र प्रविधिमा बढ्दो विश्वव्यापी विश्वासलाई सन्तुलित अर्थात् यसमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले गत आइतबार भारतको पहिलो निजी क्षेत्रको रकेट विक्रम 1 सफल प्रक्षेपणको गर्वका साथ उल्लेख गर्नुभयो। उहाँले युवा आविष्कारकहरूको उत्कृष्ट सिप जोश र धीरताको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो कि देशको अन्तरिक्ष क्षेत्र लामो समयसम्म निजी क्षेत्रको लागि बन्द रह्यो, जसले गर्दा युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरियो। उहाँले जोड़ दिनुभयो, उहाँको सरकारले अन्तरिक्ष क्षेत्रलाई निजी कम्पनीहरूका लागि खुल्ला गरेको छ र आज विश्वको यसको परिणाम देखिरहेको छ। क्याच द रेन अभियानको बारेमा बोल्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, यस पहल अन्तर्गत वर्षाको पानी संकलन साथै भूत वीर्य रिचार्ज पुराना पानीका स्रोतहरूलाई पुनर्जीवित गर्ने र रूख रोप्ने कामले 4 जुलाईदेखि नयाँ गति लिएको छ। श्री मोदीले गाउँ र शहर पञ्चायत र सामाजिक संस्थाहरूका मानिसहरूको ठूलो सहभागितामा खुशी व्यक्त गर्नुभयो। उहाँले मध्य प्रदेशको सिधी जिल्ला नरसिंहपुरमा पुननिर्माण गरिएको अमृत सरोवर, नासिकमा ठूलो पानी भण्डारण क्षमता, आन्ध्र प्रदेशको ननघालमा पुन ऊर्जावान पुराना पोखरीहरू र छत्तीसगढ़को कोरबा, ओडिसाको भुवनेश्वर र आन्ध्र प्रदेशको विजयनगरमा देखिएका उत्साहजनक परिणामहरूको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, केही दिन अघि ग्लास्गोमा शुरू भएको राष्ट्रमण्डल खेलकुदहरूमा भाग लिने सबै खेलाड़ीहरूको लागि प्रत्येक भारतीयहरूले हर्षोल्लास गरिरहेको छ। उहाँले थप भन्नुभयो, प्रत्येक नागरिकले सबै खेलाड़ीहरूको आफ्नो यस राम्रो प्रदर्शन गरून् भन्ने चाहन्छन्। प्रधानमन्त्रीले खेलकुदमा भारतीय युवाहरूको हालैमा उल्लेखनीय उपलब्धिहरूका गर्व गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, पीवी सिन्धु जापान ओपन ब्याडमिन्टनको उपाधि जित्ने पहिलो भारतीय बनेर भारतीय महिला क्रिकेट टोलीले लन्डनको लर्ड्स स्टेडियममा 270 रनको ठूलो अन्तरले ऐतिहासिक टेस्ट म्याच जीत हासिल गर्यो। प्रधानमन्त्री मोदीले केरलाको अर्नाकुलमको दक्षिण चित्तूरमा खेलकुदसँग सम्बन्धित पहलको पनि उल्लेख गर्नुभयो, जहाँ एक स्कूल शिक्षक अभिलाषले अक्षर कान्डुक नामक परियोजना मार्फत संस्कृतलाई लोकप्रिय बनाइरहेका छन्। यसले फुटबलमा प्रयोग हुने शब्दहरूसँग संस्कृत अक्षरहरू जोड्दछ।
2: आकाशवाणी सिलगढी अनुष्ठान सुनछेन 711 किलोहर्ट्ज एवं न्यूज अन एआईआर एपे। এখন শুনবেন গান পরম্পরায় সিতার, শিল্পী পণ্ডিত রবিশঙ্কর, রাগ মিলন কি মলহার।

0: खरसाङबाट बोलिरहेछौ। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्चाधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिलगढ़ीको वर्धमान रोड स्थित फ्लाइओभरको उद्घाटन गर्नुभएको छ। आज 40 गोर्खा शहीद दिवस दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण पालन गरिएको छ। बंगालको खाड़ीमा बनेको निम्न दबाव र सक्रिय मनसुनी प्रभावका कारण सम्पूर्ण पश्चिम बंगालको मौसममा परिवर्तन आएको छ। अब समाचार विस्तारसित। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। पहिलो स्थगनपछि सदनको कार्यवाही पुनः शुरू हुँदा कार्मिक लोक शिकायत तथा पेन्सन राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले विधेयक सदनमा प्रस्तुत गर्नुभयो। यो विधेयकले लोक परीक्षा अनुचित साधन निवारण अधिनियम 2024 संशोधनको प्रावधान गर्दछ। विधेयक प्रस्तुत गर्ने क्रममा विपक्षी सदस्यहरूले नीट मुद्दामा विद्यार्थीहरूको विरोधको क्रममा भएको कथित पुलिस कार्यवाहीमाथि चर्चाको माग गर्दै हंगामा गरे। यसबारे लोकसभा अध्यक्ष ओम बिरलाले भन्नुभयो, यो विधेयक परीक्षा सुधारको दिशामा पहिलो महत्वपूर्ण कदम हो र यसमा व्यापक चर्चा हुनुपर्छ। उहाँले सदस्यहरूलाई सहयोग र सार्थक चर्चाको लागि अपील गर्नुभयो, तर हंगामा जारी रहेपछि सदनको कार्यवाही स्थगित गरियो। राज्यसभामा पनि विद्यार्थी विरोध प्रदर्शनका क्रममा पुलिसको कथित कार्यवाहीको मुद्दा उठाए। पहिलो स्थगनपछि कार्यवाही पुनः शुरू हुँदा विपक्षहरूले हंगामा जारी राखे। त्यसपछि सभापति सीपी राधाकृष्णनले सदनको कार्यवाही स्थगित गर्नुभयो। दुवै सदनको कार्यवाही भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्चाधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले एक भिडियो सन्देशमा भन्नुभयो, यस कार्यबलले परीक्षा सुधारमा ध्यान केन्द्रित गर्नेछ।
2: लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन निलेकनी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
1: यस कार्यबलमा गुप्तचर ब्यूरोका पूर्व निदेशक तपन डेका, इसरोका पूर्व अध्यक्ष डाक्टर एस सोमनाथ, आईआईटी मद्रासका निदेशक वी कामकोटी, पूर्व शिक्षा सचिव अनिता करवाल र प्रबन्धन विशेषज्ञ अमृतलाल मीना पनि सामेल छन्। राज्यका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोषले प्रश्नपत्र लीक देशभरि नै ठूलो समस्या बनेको बताउनु भएको छ। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले यस विषयमा लोकसभामा विधेयक पेश गर्ने घोषणा गर्नुभएको छ। त्यो कानून छिट्टै ल्याइनेछ। प्रश्नपत्र लीक कुनै एक राज्यमा सीमित नभएर राज्य र केन्द्र दुवै तहमा यो गम्भीर समस्या बनेको तथा यसका कारण विद्यार्थीहरूको भविष्य खतरामा परेको र यसबाट करोडौं रुपियाँको अवैध आमदानी भइरहेको उहाँको भनाइ छ। श्री घोषले यो समस्याको स्थायी समाधान खोज्नका लागि कानून बनाइरहेको बताउँदै यस विषयमा सरकार पूर्ण प्रतिबद्ध छ भन्नुभयो। प्रश्नपत्र लीक गराउने व्यक्ति र तिनका सहयोगीमाथि कडा कार्यवाही गरिने बताउँदै श्री घोषले भविष्यमा यस्ता घटनाहरू दोहोरिन नपरोस् भनेर सुनिश्चित गर्न सबै आवश्यक कदमहरू चालिने बताउनु भएको छ। निकै लामो समयदेखि प्रतीक्षामा रहेको सिलगढीको वर्धमान रोड स्थित वर्धमान रोड फ्लाइओभरको आज पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, राज्य सरकारका विभिन्न मन्त्रीहरू, वरिष्ठ प्रशासनिक अधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। यस फ्लाइओभर सञ्चालनमा आएपछि सिलगढीको व्यस्त वर्धमान रोड क्षेत्रमा हुने सवारी चाप कम हुनका साथै यात्रीहरूको आवागमनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरूले पनि लामो समयदेखि प्रतीक्षामा रहेको यस पूर्वाधार परियोजना सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरेका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजना अन्तर्गत योग्य महिलाहरूको कागजातहरूको प्रमाणीकरणको काम तीव्र गतिमा भइरहेको र सबै योग्य लाभार्थीहरूको दर्ता 30 अगस्तसम्म पूरा हुने बताउनु भएको छ। साथै उहाँले कुनै पनि योग्य महिलालाई योजनाको लाभबाट वञ्चित नगरिने आश्वासन पनि दिनुभयो। मुख्यमन्त्रीले भन्नुभयो, जून र जुलाई महिनाको किस्तको रकम धेरै महिलाहरूको खातामा पुगेको छ, जबकि धेरै आवेदनहरूको प्रमाणीकरण प्रक्रिया जारी छ। उहाँले भन्नुभयो, प्रमाणीकरण पूरा भएपछि सबै योग्य महिलाहरूले योजनाको लाभ प्राप्त गर्नेछन्। अन्नपूर्ण योजना राज्यमा सरकार गठन भएपछि शुरू गरिएको प्रमुख योजनाहरू मध्ये एक हो। यस अन्तर्गत योग्य महिलालाई मासिक 3,000 रुपियाँको दरले आर्थिक सहायता प्रदान गरिएको छ। गत हप्ता सिक्किमको नाम्ची स्थित एनएचपीसी परियोजनाको निर्माणाधीन सुरुङमा भएको भीषण दुर्घटनामा परि ज्यान गुमाएका उत्तर बंगाल क्षेत्रका 11 जना श्रमिकका परिवारलाई आज आयोजित एक प्रशासनिक कार्यक्रममा आर्थिक सहयोग प्रदान गरिएको छ। जलपाइगुडी जिल्ला अधिकारीको कार्यालयमा सम्पन्न कार्यक्रममा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीको उपस्थितिमा मृतकका परिजनलाई पश्चिम बंगाल सरकारका तर्फबाट प्रति परिवार 5,500 रुपियाँ आर्थिक सहायता हस्तान्तरण गरियो। ज्ञात रहोस्, दुर्घटना भएको दिनदेखि नै पश्चिम बंगाल सरकारका तर्फबाट मन्त्री विशाल लामा तथा दार्जीलिङका जिल्ला अधिकारी घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यको प्रत्यक्ष अनुगमन गरेका थिए। आजको कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा मन्त्री विशाल लामाले मृतक श्रमिकका परिवारका सदस्यहरूसित भेटघाट गर्दै राज्य सरकारको तर्फबाट प्रदान गरिएको आर्थिक सहयोग हस्तान्तरण गरे। आज 40 शहीद दिवसको अवसरमा दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा गोर्खाल्याण्ड आन्दोलनका क्रममा शहीद भएका अमर शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै विविध कार्यक्रमहरू आयोजना गरिएको छ। यसबारे अधिक जानकारी हाम्रा संवाददाताबाट।
3: दार्जीलिङका प्रमुख क्षेत्रीय राजनीतिक दलहरू गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, इन्डियन गोर्खा जनशक्ति फ्रन्ट सँगै राष्ट्रिय स्तरका पार्टी भारतीय जनता पार्टी लगायत विभिन्न गोर्खा सामाजिक तथा सांस्कृतिक संघ संस्थाहरूले आफ्नो कार्यक्रम मार्फत शहीदहरूको योगदानको स्मरण गरेका छन्। विभिन्न स्थानमा रहेको शहीद वेदीहरूमा पुगेर नेतागण, कार्यकर्ताहरू तथा सर्वसाधारणले माल्यार्पण, खदा अर्पण, दीप प्रज्वलन तथा मौन धारण गरी अमर शहीदहरूप्रति श्रद्धाञ्जली

0: पनि व्यक्त गरेका थिए। साथै गोर्खाल्यान्ड आन्दोलनमा शहीदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले देखेको सपना र अधिकार प्राप्तिको संघर्षलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनको इतिहास, शहीदहरूको योगदान तथा गोर्खा समुदायको पहिचान र अधिकारको विषयमा समेत वक्ताहरूले आफ्नो आफ्नो धारणा राखेका थिए। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: बंगालको खाडीमा बनेको निम्न दबाउ र सक्रिय मनसुनी प्रभावका कारण पूरै राज्यको मौसममा परिवर्तन आएको छ। मौसम विज्ञान केन्द्र कोलकाताका अनुसार राज्यका धेरै जिल्लामा भारीदेखि धेरै भारी वर्षा र मेघ गर्जनको चेतावनी जारी गरिएको छ। उत्तर बंगालका पहाड़ी र डुवर्स क्षेत्रमा पनि मनसुनको गतिविधि लगातार मजबूत हुँदै गएको छ। दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार र कुचबिहार जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दुई तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभागले यल्लो अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। लोकसभामा आज लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 पेश गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा सुधारका लागि उच्च अधिकार प्राप्त कार्यबल गठनको घोषणा गर्नुभएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिलगढ़ीको वर्धमान रोड स्थित फ्लाइओभरको उद्घाटन गर्नुभएको छ। आज 40 गोर्खा शहीद दिवस दार्जीलिङ तथा कालेबुङ जिल्लाका विभिन्न स्थानहरूमा शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण कार्यक्रम पालन गरिएको छ। बंगालको खाड़ीमा बनेको निम्न दबाउ र सक्रिय मनसुनी प्रभावका कारण पूरै राज्यको मौसममा परिवर्तन आएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজ প্রচার তরঙ্গে এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। শুরু হচ্ছে হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। আজকের প্রথম শিল্পী রাহাত ফতে আলী খান।

0: समाचार कृष्ण कौशिकबाट सुन्नुहोस्। सुरु गरौँ आजका मुख्य समाचार। सिआरपिएफ स्थापना दिवसमा शीर्ष नेतृत्वद्वारा शुभकामना। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परीक्षा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन। पूर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको पुण्यतिथिमा देशभर श्रद्धाञ्जली। भारतीय निशानेबाज ईर्षा सिंह र मनु भाकरलाई गृहमन्त्री अमित शाहको बधाई। अनि संसदका दुवै सदन भोलिसम्मका लागि स्थगित। समाचार विस्तारमा। उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहले केन्द्रीय रिजर्भ प्रहरी बल सिआरपिएफको स्थापना दिवसका अवसरमा सम्पूर्ण सुरक्षाकर्मीलाई शुभकामना दिनुभएको छ। उहाँहरूले सिआरपिएफले साहस, समर्पण, व्यावसायिक र दक्षताका साथ देशको आन्तरिक सुरक्षा, एकता र अखण्डताको रक्षा गर्दै महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले विशेष गरी माओवादी हिंसा नियन्त्रणमा सिआरपिएफको भूमिकाको प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रणालीमा सुधारका लागि प्राविधिक विज्ञ निन्दन नलेकनी को नेतृत्वमा उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। भिडियो सन्देश मार्फत उहाँले कार्यदलको प्रतिवेदनका आधारमा आगामी परीक्षालाई थप विश्वसनीय, पारदर्शी र प्रविधि मैत्री बनाउन आवश्यक कदम चाल्ने बताउनुभयो। कार्यदलमा पूर्व आइबी प्रमुख तपन डेका, पूर्व इसरो अध्यक्ष एस सोमनाथ, आइआइटी चेन्नाईका निर्देशक बी कामाकोटी लगायत अन्य विज्ञहरूको पनि सदस्य रहेका छन्। प्रधानमन्त्री मोदीले परीक्षा सम्बन्धित अनियमितता रोक्न कडा कानुनी व्यवस्था सहितको नयाँ विधेयक पनि संसदमा प्रस्तुत गरिने जानकारी दिनुभयो। पूर्व राष्ट्रपति तथा प्रख्यात वैज्ञानिक डाक्टर एपिजे अब्दुल कलामको आज पुण्यतिथिका अवसरमा देशभर श्रद्धाञ्जली अर्पण गरिएको छ। भारतका मिसाइल म्यान भनेर चिनिने डाक्टर कलामले भारतको अन्तरिक्ष र मिसाइल कार्यक्रमको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँको सन् 2015 आजकै दिन निधन भएको थियो। सन् 31 अक्टोबर 2015 तामिलनाडुको रामेश्वरममा जन्मनु भएको डाक्टर कलामले भारतको पहिलो स्वदेशी सेटेलाइट प्रक्षेपण यान र अग्नि तथा पृथ्वी मिसाइलको विकासमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। उहाँ सन् 2002 2007 भारतको 11 राष्ट्रपतिका रूपमा रहनु भएको थियो। उहाँलाई पद्मभूषण, पद्मविभूषण र भारत रत्नबाट सम्मानित गरिएको थियो। यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा डाक्टर कलामलाई स्मरण गर्दै उहाँले बालबालिका र युवालाई ठूलो सपना देख्ने प्रेरित गरेको बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: 27 जुलाईको भारत रत्न डाक्टर एपिजे अब्दुल कलाम

0: कलाम जी की पुण्यतिथि है। डॉक्टर कलाम के व्यक्तित्व में कई प्रेरक रूप थे, लेकिन उनके हृदय के सबसे करीब एक शिक्षक की भूमिका थी। वे बच्चों और युवाओं को बड़े सपने देखने के लिए प्रेरित करते।
1: लोकसभा अध्यक्ष ओम बिरला र गृहमन्त्री अमित शाहले पनि सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्दै डाक्टर कलामको योगदान र विचारले आज पनि युवा पुस्तालाई राष्ट्र निर्माणका लागि प्रेरणा दिइरहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आइएसएसएफ विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गरेका भारतीय निशानेबाज ईर्ष्या सिंह र मन्नु भाकरलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले महिलाको 25 मिटर पेचोल स्पर्धामा ईर्ष्या सिंहले स्वर्ण र मन्नु भाकरले कांस्य पदक जित्दै भारतको गौरव बढाएको बताउनुभयो। उहाँले दुवै खेलाडीको उत्कृष्ट प्रदर्शन, आत्मविश्वास र दबाब बीचको सठिक निशानाले भारतले आत्मीय भावना झल्काएको उल्लेख गर्नुभएको छ। नीट परीक्षा सम्बन्धित विद्यार्थी आन्दोलनमा भएको भनिएको प्रहरी कारवाहीको विरोधमा विपक्षी दलको अवरोधपछि संसदका दुवै सदनको बैठक आजका लागि स्थगित भएको छ। लोकसभामा सार्वजनिक परीक्षा अनुचित कार्य रोकथाम संशोधन विधेयक 2026 प्रस्तुत गरिएको छ। विधेयकमा प्रश्नपत्र चुहावट जस्ता अपराधमा दोषीलाई अधिकतम 10 वर्ष कैद, 10 करोड रुपियाँसम्म जरिवाना र सम्पत्ति जप्त गर्ने व्यवस्था गरिएको छ। साथै यस्ता मुद्दाको छिटो सुनवाईका लागि विशेष फास्ट ट्र्याक अदालत गठन गर्ने प्रावधान पनि राखिएको छ। लोकसभा अध्यक्ष ओम बिरला र सांसदीय मामिला मन्त्री किरण रिजिजूले विधेयकमाथि छलफल गर्न विपक्षी दललाई आग्रह गर्नुभएको थियो, तर विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि लोकसभा र राज्यसभा दुवैको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सांसदीय मामिला मन्त्री किरण रिजिजूले सार्वजनिक परीक्षा संशोधन विधेयकमाथि छलफल अवरुद्ध गरेको भन्दै विपक्षी दलको आलोचना गर्नुभएको छ। सांसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रश्नपत्र चुहावटमा संलग्न दोषीलाई कडा र निश्चित समयभित्र सजाय दिने व्यवस्था विधेयकमा रहेको बताउनुभयो। उहाँले यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुनु नदिनु विद्यार्थी र देशका लागि गलत सन्देश हुने भन्दै विपक्षी दललाई रचनात्मक छलफलमा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले थप भन्नुभएको छ,
2: कांग्रेस पार्टी और कुछ दल है उनको कहना चाहता हूँ, विषय को भटकने मत दीजिए। इस वक्त स्टूडेंट का इंटरेस्ट, देश में जो एग्जामिनेशन होने का जो प्रक्रिया आज तक हमने देखा है, उसको मजबूती से जो रिफॉर्म्स लाया है, इस पे चर्चा होना ये सबसे प्राथमिकता होना चाहिए इस वक्त।
1: सिक्किम सरकारले वन रक्षक पदमा भर्नाका लागि अग्निवीरलाई 20% आरक्षण दिने घोषणा गरेको छ। गान्तोकमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सशस्त्र बलमा सेवा पूरा गरेका अग्निवीरलाई रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरेको बताउनुभयो। उहाँले यसअघि नै सिक्किम प्रहरीमा पनि अग्निवीरका लागि 20% आरक्षण लागू गरिएको जानकारी दिँदै पूर्व सैनिक र अग्निवीरको पुनर्स्थापना तथा रोजगारीका लागि राज्य सरकार प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो। युवा मामिला तथा खेलकुद मन्त्री मनसुख मान्डवियाले राष्ट्रिय मण्डल खेलकुद 2026 भारतका लागि पहिलो पदक जितेका पारा पावर लिफ्टर झण्डु कुमारलाई सम्मान गर्नुभएको छ। स्कटल्यान्डको गेलोसगोमा जारी प्रतियोगिताको पुरुष हेभीवेट स्पर्धामा झण्डु कुमारले 190 किलोग्राम भार उठाउँदै कांस्य पदक जित्नुभएको हो। मन्त्री मण्डवियाले उहाँलाई 10 लाख रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको छ। राष्ट्रिय व्यावसायिक शिक्षा तथा तालिम परिषदले आज नयाँ दिल्लीमा विभिन्न सिप विश्वविद्यालयसँग व्यावसायिक शिक्षाको गुणस्तर सुधार र आपसी सहकार्यका विषयमा छलफल गरेको छ। बैठकमा सिप विकास तथा उद्यमशीलता मन्त्रालयकी सचिव देवाश्री मुखर्जीले भविष्यका लागि दक्ष जनशक्ति तयार गर्न सिप विश्वविद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै गुणस्तर